0: अस्सलाम वालेकुम, मैं हूँ आरजी लाए बनू। रेडियो अमन की जानिब से आप सब लोगों को ईद बहुत बहुत मुबारक हो।
1: मुबारक ईद, मुबारक
0: ईद की खुशियों में शामिल हो हमारे साथ और रेडियो अमन सुनते रहते। रेडियो अमन 88.4 नेट।
1: मुबारक मुबारक ईद
2: السلام علیکم زین اختر نواز خٹک مال طرفا اہل اسلام تا دا غٹ اختر غٹ خوشلائی ڈیر ڈیر مبارک شاہ دا غٹ اختر پا مکا خپل چم گوانڈ کی دا یتیمانانو او دا غریبانانو ڈیر خیال اسطح چی اغوتا دا خپل غریبے احساس اونشی

0: स्वीट भाई जानी बस तेरे जैसे मिले मुझे कोई अरमान नहीं हो किसी थैंक यू सो वेरी मच वाच मेक यू टू शिजान स्वीट भाई जानी आई एम वेरी हैप्पी दिस अच्छा दिस रीजन आई एम गोइंग टू पिकनिक बाबा जी के साथ बस हम रेडी हो रहे हैं 10 बजे पर निकलना है ओके जी लोड है हैप्पी हैप्पी टूर था लोड से चक्कर था लोड से और डेर एहतियात सर से पल जुनू डेर ख्यास होता है और गर्मी डेर जी होता है एकदम गर्माए ना चिरागा जोन बच कवाए और नन सब रेज होके चूंकि टेम्परेचर जो था डिहाइड्रेशन न जोन बच कवाए ठीक शुआ और बची थी आगा जोन सर डेरे डेरे आगा यो से इस्तेमाल हुआ रोशी खान यो जहान मानन है गुरु बुनिस्ट कलर ची मिस्टर अधिकाल दिल आ रही सोख थी अस्सलाम वालेकुम जनाब अस्सलाम वालेकुम ए काल मो मिलाव दा खबर है वके ए काल मो खबर है मो ब्रिकी जी लश्की जुई बदाल कोई हे हे जुई बदाल कोई वालेकुम सलाम सोकर से खबर के किम जुई नाम
1: रंगराज भाई
0: अलाबा करम दा शे गड़ी दी सोकर से खबर के किम जुई नाम अच्छा मिराने सोक
1: हफीजुल्ला
0: अच्छा हफीजुल्ला सड़ा मां से सही बरबार ये जनते से डेर डेर मेरा बानी इज्जत मान से दी मिराने बानी न निकाल कड़ा सही सही यो जहान मैंने न देखो ए दे लो अख्तर ददारी हमारे डेर डेर मुबारक शाम
1: डेरा मानना
0: प्रोग्राम پروگرامونه روزه خیر دوی خیر دوی عزت مان شه یو جهان مننه ادب رو توجه پروگرامونه ور وی
1: پروگرامینه هو ټول ور وی
0: اچھا ټول ور وی
1: ا چې ټول سم پروگرامینه دکنا
0: هم
1: ا ټول ور وی کدا ټول دی او کدا ټول دی
0: اچھا صحیح ٹھیک ٹھیک ٹھیک ٹھیک ٹھیک یو جهان مننه کو بس ور وی سا
1: ا ټول غزل زار پروگرام ور وی
0: اچھا अच्छा अच्छा अच्छा अच्छा अच्छा वाकई छे ता बस टोल प्रोग्राम ने और वेचे गजलदार और वे कने बे टोल और वे सा
1: बिल्कुल
0: बस प्रोग्राम ने दे मंदिशा लागी
1: मेरा वास्ते रे रगो
0: ए बिल्कुल ठीक ता दाबरो तो वे छी मिशका रख दगा रेडियो स्टेशन दे मंदिशा लागी
1: अरे करे तो सुन हो सो मोडर से लागी
0: अच्छा ऐसा ही ठीक ठीक
1: مملکات
0: نبو کنا ہے اچھا صحیح بس مجھے خبر ہے خدا چلا وہ کنا دالا گیا تو چلش کی داچے خوشحال ہے پمکانوں کے اخبل اخبلوں کا لش کی سوئش ہاں
1: بالکل
0: خوش ہولا رہتا وہ سے نکال کا بولو یو جہان من نے کہ چاہتا اختر مبارکی اور دعا سلام وعلیکم السلام اینڈ خیر مبارک تھینک یو سو ویری مچ خوش ہو سے فار کالنگ تھینکس نصر اللہ ماما جنے سار دا بس دوم رڈیر بھی کہنا ہے وہ خوب موڑ وے پاش پو خوش ہاں

0: अस्सलाम वालेकुम, मैं हूँ इंजीनियर मसूद। मेरी और रेडियो अमन की पूरी टीम की तरफ से आप सबको ईद की खुशियाँ बहुत बहुत मुबारक।
1: السلام علیکم زیما گل لا تاسو ته دا ریډیو امن 88.4 کرک لا طرفه دا لوی اختر لوی خوشالۍ ډېری ډېری مبارک شه।

0: हाँ जी बिल्कुल ढेर जबरदस्त खुले छे मैसेज और कहूँ हवाई फायरिंग शिकम देखे ना बिल्कुल सुबह तभी कहना चाहिए मतलब चाहता था से लगी जी हाना चेहरा जो हवाई फायरिंग कहो कहना हो तो दे दो वजह ना बलते नुकसान मिले भी जी नो बिल्कुल खबर है मतलब डेरे और तो की खो अमाल चुकम दे नन सवा अमाल चुकम दे पो खबर बांधे शाह खबर मन अमाल चुकम दे डेर मुश्किल दे बस अल्लाह तला देव की शिमिश्ता ठोले खबर चुकम दे बने अमल कोले तौफीक नसीब की बल्ला चे मतलब दख्तर ब्रजो अक्सर डेर दास भी कहना चाहिए मतलब कुर्बानी कलो उसी बिया बस फ्रुजना वरना डक की दोष ना नो बिल्कुल गुरा सोर तो कहना चाहिए मतलब फ्री दे वरना डक नो गरीब चुकम ना तो पे इंतजार बांधी भी अगे तब सुख अगे सर वो मदद सुख भी बता रही मुसलमान चुकम दे प्रचार दगा दी मिश टोलो था चमीज द बल सरा मदद कही जक चे डेर दास गरीब बनान बवी चागा मतलब खपल वस नलरी मतलब कुर्बानी होगी नो प्रचार दगा दे चे बजाय दा चे फ्रिजुना द गुश न डकी गरीब सरा मदद होगी गरीब त बिल्कुल वेर की खपल खिसा और बिल्कुल यही कहना चे खैर सही दबा बोल प्रोग्राम के जरूर होगा नौ दे दो बजे ना गरीब सर चुकम मदद पचार रहे फ्रिजो ना चुकम देखे ना खरोप वशीद मतलब खरोपुल नमक के पचार दागा देशी गरीब तबीर की नो बिल्कुल अतला बहा बदी बने अमीर ना खुशुल जी खजी गोरी चिकाल बने नेक्स्ट कॉलर सो को दिखे हम धन दे अस्सलाम वालेकुम खजी बिल्कुल तो से कॉल चुकम दे ड्रॉप शो गिनती पर रशवला नेक्स्ट कॉल प्रोग्राम के शामिल भी लेट्स सी नेक्स्ट कॉलर ऑफ द शो अस्सलाम वालेकुम
1: वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू
0: ओय होय दा हो रखी फटे करो भाई केना
1: बिल्कुल करेक्ट भाई हो जो प्रोग्राम तेरी से वीडियो साल के तौर पर जब पेशन है तरफ गुराशी
0: डेरा मनना रखी फटे यो जहान बनना या हो तकरीबन 40 मिनट होती थी
1: ए 40 मिनट होती थी हो मोचो वशा उसका नंबर न वाला के दाल फकीर दा
0: अवल खुद ईद मुबारक शाह ईद मुबारकबाद खुद मैंने दी देर खड़ी करा
1: ए खैर मुबारक खैर मुबारक तारिक भाई तो ईद
0: खैर मुबारक खैर मुबारक रखी पटक दारा तो ईद इस रंग चकार दे वो लगो कहने दे वो लगो
1: यारा तारिक भाई चकार हमें लगवाला हो इंशाल्लाह चे लश्की दा रश काम शी इंशाल्लाह जाओ तसले सर आज अपने टीम ली सर इंशाल्लाह चकार हुई कला था
0: सही सही बिल्कुल चकार चुकम दे बचार दे खुबिया हाँ रुडुनो वाले डिज या तरश दे एहतियात चुकम दे कवल बचार दी एहतियात सोर दे एहतियात दामन चुकम दे आगा प्रेज दवल नदी बचार
1: बिल्कुल तारिक भाई तो खबर है सर एग्री कहूँ वेले छे दागा मुझे किम यंग कुलची किम दखल जोनेट का
0: सही
1: दा और स्पीड श्वाल या वन व्हीलिंग श्वाल या मतलब दा से और स्पीड श्वाल नो दागा सुने ची दी मुझे पदगे माशरे के जश देव से वीडियो शुक्र दे पे रीत खो माशाल्लाह जवान जी का दी 11-22 पेज ना मखे मुता ऐसे वीडियो यार से पोस्ट नजर गला चाहे कि अमुआत वाला एक्सीडेंट हो दा डेर शाह खबर दो दे पर इंतजाम हरकत कर गले लो
0: बिल्कुल दे गोरा टोल क्रेडिट चुकम दे दागा डीपीओ इमरान खान चुकम दे गए थे बिल्कुल दरी मी चुकम डीपीओ करक थे इमरान खान नो मी दे माशाल्लाह डेर जबरदस्त चुकम दे चार शुरू करी दो दा टोल क्रेडिट आगे तदरी मी
1: बिल्कुल दसे मौत मोता मकता पोस्ट नजर गला फेसबुक या सोशल मीडिया मंदे अल्लाह दो की चिदासे खुशी रीज भी मुझे खुशी सेलिब्रेट को न के غم دې موږ خوشي بدل شي لکه یو سړی فار ایگزامپل زون باندې مثال در کړه کور نه روز او زه په بایک باندې څه کنه
0: صحیح
1: ایکسیډنټ خو څوک کردن نه کوي کنه خو بیا ها احتیاط چې دا غا ډیر لکه ډیر ضروری ده نو سړی چې ډرایوینګ کوي نو دومره په احتیاط او تسلی بخش 5 منټ په لیټ ورسه هو نه کې هغه یو پښتو کې مثال کوي کنه بلکې اردو کې به زه ته وایم چې سپیډ کا انجام هسپتال یا قبرستان نو دا ځینې نه دي
0: بالکل زبردست ډیر زبردست بالکل بعد دی خبر کې ټول میسج ته بالکل ویر کو چې کوم د خبره دی وکړه نو بالکل دا یو میسج هڅه کوم د کافی دی
1: بالکل بالکل تر یک وینورا شو ماشاءالله سوپر سی دی اوپر
0: ډیره مننه رقیب خټک دره ته وای چې غوښه دې وخوړه ډیره او کلش کې دې وخوړه نو مو ته خو پاته ده چې ته سوره خورې مطلب غوښه خورئ
1: فریکوئنسی یہ سٹریمنگ دلاری غوند تا دی تڈے چ دو دمو طرف نہ دین رکی رکی پٹک طرف نہ ڈیر ڈیر مبارک شاد تیمر کولے جہان مننا اللہ پہ
0: خیر مبارک ڈیر مننا تھینک یو کال کولے یو جہان مننا بالکل اور رکی پٹک تھینک یو کسی جب کال بنے نیکسٹ کالر سو کو دکھم زین نردریمی السلام علیکم جی سکھ خبر کے وے کیم سے نا کرکنا رکیا خبر کے وے رکیا بخیر رک لے اور عید دے مبارک شاہ خیر مبارک سرنگ بخبر باندھے شاہ عید شوق
2: شاہ
0: بالکل ماشاء اللہ ڈیر زبردست فرسٹ ٹائم کال دو کو جی فرسٹ ٹائم کال دو کو بیا ہو پروگرام کی درتا اور دین لبر ریڈی امن فیملی کی درتا ہر کلے بھی جی صحیح در تو وہ عید درتا مطلب شب وہ کنا بدا عید ورز کے مطلب نن پرو نہ بلا ورز تین ہزار ملو شب دوں نہ نو دا نن برس کی تین درتا ملو شو تین ہزار کنا مطلب ہزار روپے پاولی روز باندھے بیا مطلب ہزار روپے پدوے مورز اور نن بیا ہزار دا سے تین ہزار روپے جمشوا نہ درے روز کے تین ہزار صحیح نا الگ مطلب نن برس کے صرف تین ہزار ملو دو کا مطلب سب پرین ملو شو ابلا ورز ہوں اچھا تین روز کے تین ہزار ماشاء اللہ بس بیا ہو ڈیرا شاد ہزار ہزار روپئے در تا ملو شوی دی مطلب در ورز عید بھی ہو تو تا ہزار ہزار روپئے ملو شوی دی تین ہزار ملو شوی دی کنا جی سعید بس ڈیرا شاہ خبر دو ذکر چھٹ اختر شید عیدی چاہتا نویر کے تو تا ملاو دو ماشاء اللہ بختور رہی خواہ
2: خواہ
0: خواہ جی نور ویسے بل گوڑے فرسٹ ٹائم کال دکڑے وعلیکم السلام صحیح شو خیر مبارک ورا سے عید مبارک دی ٹھیک شو ٹولو تا ڈیرہ مننا
2: تھینک یو
0: اوکے اللہ حافظ کال کے ولی یوزر ہر مننا بالکل کرک نے کال کھڑے ہو وائی کین آئی چیٹس می صدف فرام کرک بھائی میری فیملی میں سب سے زیادہ عیدی میرے لالا دیتے ہیں اور سب سے کم عیدی نانا جی دیتے ہیں پلیز وہ پرانا بی جی ایم پلے کرے کون سا بی جی ایم خاجی ہوئی دی خود ویل نہیں دی گورچے لالا چکم دی سورائی دی در کبھی زیوتا نہ زیوتا کما نہ کما نانا جی سورائی دی در کبھی دادی پکی ویل نہیں دی بیا ہم ڈیرا مننا میسج کھولے دین لو نیکسٹ سلام اینڈ عید تھرڈ ڈے بہت بہت مبارک اجالا ہوں طارق بھائی آج لاسٹ ڈے ہے عید کا عید کو بھائی بھائی مہمان آئے ہیں بیزی سب سامعین کو عید لاسٹ ڈے مبارک جی سعید خیر مبارک بس گورا مہمان چکن دی گنا دا ویچی دا لطلا رحمت وی ٹک شوا نو دا مہمان خیال ہو ستا شور تا بندو باس وکا اس خواسی بغوش وی نو خلی ور تا سلن تا یور کا چاولی ور تا تا یور کا دین لو دا سی بل ڈیش ور تا تا یور کا نو دا مہمان چکم دی گنا اگی خیال ہو ستا اکثر دیر دا سی وی چا مہمان پوری تنگی جی خو مہمان چکم دی گنا دا لطلا رحمت وی نو دینا

0: हाँ जी वो राजू, बिल्कुल राजू जी, 0330-0344-717 जी, कौन है, कहाँ से जी, अस्सलाम वालेकुम जी, सो खबर है के दिकुम जी ना। हाँ नहीं वजीर सर आगे चाल रहा है, शाही जुड़ा है, बैदूर है, ठीक ठाक खैर मुबारक, तू मुबारक शाह, गुशे दे उखाड़े कपूते दी वीरता कसे जड़ दे वीरता शी न देशी लश्की दास वीरता वखे जड़ जी दावुस जरु सरा सपाश सुमरा दे उखाड़े ते लश दास वीरता वश आया सुमरा सुमरा मुख दाम रा खड़ा ली दी वीरता कसा है दाम रा में खड़ा लिया कसा है भी ने दाम रा में खड़ा लिया दाम रा ओ दा कसा हाँ सुमरा तलु सोन सा सुमरा हाँ दाम रा दाखो दे काम है खड़ा लिया दिव्या हाँ मैंने मतलब तब यह चेनोरा पदाना को बेजून अक्सर अक्सर अस्पताल तना शशी खवाए हाँ ना ना खुदाई दे अस्पताल तमा का सीखा का नाम दसन शशि ना हो जल कही जी की अभी अस्तन ना रखा डारी जी का ना कहते ना वरना डारे हुए दाऊस दे मेरे खारूपता है आप मोबाइल से देखिम पेराई दाए दाऊस दे मेरे खारूपता है हाँ उस साइड आए دوبارہ رو تکال وکا میرا بنی بدی کے نا جی ویلے چاوز دے صفاوی بھی افان کے نا جی کچہری دی سالومینا ویلی بھی نور اور دن کے تھا مل گری تھا نو دے تو سالو میں پجا اکشے وعلیکم السلام شام سے کال باندے راجو پس 0330-0344-717 کچھری دے دردی نہ کیجی لوز پشے دے خوشی جی ملا دے خوشی جی اڈی کی دے خوشی جی دے بدن دے جگم اندام کم زی خوشی جی خوزیفا کمپنی شفا تیل پہ لگوا دردین او دے بالکل اورکشی دردین او دے بالکل ہمیشہ دے پورا خاتم شین او ضروری استعمال کیجی السلام علیکم
1: وعلیکم السلام
0: تو مبارک شاہ جی سو خبر کی کم جی نا اعظم خان دے بکاخیل نا بکاخیل سرنگی دی شدی جڑ دی ماشاء اللہ ماشاء اللہ چی بکا خیل شوی بیا تپش شوے کا نام گیلیش تاپش تشا نشتا دیا پچینچی بندے سے شوی دی یا اللہ داؤ کا داؤ درتا وہ کام ہاں کدیم اس در سی کا نا یو داؤ درتا کام یا اللہ یو چینچی ہے زڑا کڑیے دو یو چینچی چکی ما دو داسے کڑیے دو چھ بالکل یشتا یا نشتا دو خوکاوی خپا نشتا بندے شمیر دو یا اللہ چھ ریوا بلا داسے زڑا چینچی ویر کے چھ دے دک گزارا پہ گیشی دو واہ واہ جی واہ واہ واہ واہ واہ زخ پل زنتا پپا کریا خدا مو تب یہ چیز

0: रेडियो मराठा 88.4 खर के तमाम सुनने वालों को आज रास खेकी की तरफ से बड़ी ईद की बड़ी खुशियाँ बहुत बहुत मुबारक हो।
1: त्योहार है खुशियों का है त्योहार, न तेरा है न मेरा है ये सबका है।
2: دختر رنگین خوشحالی رور رسیده مینا مسکا او خوشحال شبه درتا وارو زیم انجینئر مسعود زمانه طرفنا اور اشما کسمیٹک پاکستان پورا ٹیم لا طرفنا ریڈیو امن 88.4 کریکٹول گل گل لسنر تا دغت اختر غټ خوشحال جانے ډیر ډیر مبارک شه
3: السلام علیکم زیم صدر اقبال عباسی زمان طرفا دا ریڈیو امن 88.4 لطرفا تاستا دا غٹ اختر غٹی غٹی خوشالے دیرے دیرے مبارک
4: السلام علیکم زیم طارق عزیز ما طرفنا تاسو ټولو ته غټ اختر خوشالۍ ډېر ډېر

0: अच्छा जी, बिल्कुल सही प्रोग्राम तो सिवोर भाई ईद पॉलिस स्पेशल मैराथन ट्रांसमिशन बिल्कुल माता बिली जी सुबह जो बरतारे के मौसम मौजूद है गुल गुल एंड बुल बुल रास के खेना खा जी सही थे बिल्कुल बस नन गोर कार्ड नमो बखेल प्रवत है जब तक खौफ के ना सही अच्छा जी बिल्कुल दस कही कॉल तरफ तरी प्रोग्राम से कॉल से मिले भी कसी जी बकाल बने फर्स्ट कॉलर ऑफ द शो सो को दिखम देने दे लेट सी फर्स्ट कॉलर ऑफ द शो अस्सलाम वालेकुम
1: वालेकुम सलाम व रहमतुल्लाहि
0: व बरकातुहु ओय होय शकील खान रोगाय शकील खाना बखेर रोगले अब्बल अवरज हम मुबारक शाह दे अख्तर परून वरज मुबारक शाह दिन अलवा नन बस तेरा शव वरज हम मुबारक शाह
1: سردی فرسول سے فرسول سے تو مبارک قربانی دے مبارک
0: خیر مبارک خیر مبارک شکیل خان سرنگ چلے شے
1: الحمدللہ قربانی دے سگ دارا کرتا ہوں والا
0: بالکل بالکل بس کرتا مو والا لا دمرا
1: راس پر سرنگ بھائی سدائے روک دائیں
0: جی
2: اللہ پاک کرم دا اللہ پاک شگڑی شکیل خان تے سرنگ شے اختار دے مبارک شو رجانا جنتی شے قدرمان شے عزت مان شے لوئی سڑائے شے
1: فرسول سے سرید کو دے شو
2: اے مش کو بالکل شوق رہا تو شوق رو
1: الحمدللہ دیر شو سردی ہو بے گا میں بدا نواز سے خارب شو
2: ویلے اللہ دا خیر ہو کی
1: کون تو تا جفائی سے آدھے راولا
2: داغو موتا پاتا والا گیدا موتا پاتا والا گیدا شکیل خان تو غیجو تا نیوالا تو لو غیجو تا نیوالا چې راز به تا 50 لاک ملاو دی کنه تو څه غون سره پکې پتا غلی وای چې بس چې ته به مشه غم پکې اسلام ایسا وشي
1: سرجی خوب کو نت کام ای وی خو زخ فل هو
0: اسی شکیل خان دار ته وځي کله راز به دا خبره کوله کنه چې په ځین کې د سویل چې دا خو ګوره 50 لک روپۍ ورته وایته لی سبوت به زون و راځو چې موته نیمه پکې روګیا
1: سر جی خبره تا هو ونه
0: جی جی
1: سال سال وځو دا خبره چې سیریز ما ډېر خوازه سیریز ما
0: صحیح
1: ودلته سر جی مو چای چلیو
0: سر
1: تھا بتا پیسہ

0: Isso aí.
1: Os abas ali, muito sujo, dá a moja na, dá o rastar o durcan tem que me lavar da sala que tá ligado. Bas da ali direto para sujo, bas mano bag bag meta jurca.
0: Acha? Ji ji.
1: Isso é caso era da lula da puta tá.
0: Ah.
1: Hello.
0: Ji ji, eu vou dizer isso aqui lá, ji.
1: हां सर जी उसे कासन अर सर अलोल देर कासन अर पोटा ता सर जी जे जो सला के दलो
0: हां
1: दुल त बदर दे की सर जी ए कार संग में वना दो
0: अच्छा
1: सदा से सर जी बली गई पला साथ है
0: जी जी
1: ओ सर जी बली गई सारा हो नवा सर जी आगाज में ता मंडक ले काटना
0: अच्छा
1: उस मकुमक दे उल दाए
0: सही
1: अरसंगा साड़ा आकता है
0: अच्छा
1: उस वंडे पे तेरे दले भी आगा पचा भी डाजी ना सको
0: आओ
1: या पसे तू आवी है
0: जी जी मोटरसाइकिल बांधे
1: उसे सर जी दे दी तारा अपना पावंडा सर जी पाचा भी बंदे सर जी पाटा जी ना बीत देता होगा ओ वो सर जी मुझे मुँह ये करता
0: शा
1: ورست بیا سر جیو که خوب میوالی دا
0: اچھا
1: باز مو چه خیر دا ایدا خوب لیدا دا ایدا دا بوده
2: آسی
0: صحیح آسی خوشون خوبا بی کنه چی دا گورا دوبای تا روانیه
1: نا دوبای دا منت لا چیر اللہ نا روانو
0: چیر بیا اللہ دی خیر ہوگی
1: تو لی سر جی اکسالی ملتا تلا سیزر لین تا
0: اچھا چا دا
1: مو ته سر جی اول وسان اچ دوا کالا سویلو وی سره په سکول شه غره زری کړه
0: صحیح
1: بیا وی وار در نو وخت سکول ته تلی بیا وی چې وستا جی وته چې نه سرنګ چل لای ته ډیر نو وخت ورو کول وی چې بیا ته وی چې جی خوب څه اندر ته تلایو چې کیبل تا وی چې بیا ته ویل دا نو وخت ورو کول ته جی ظاهر پټه تا ور مخه و
2: اسه ته چې ترونه وی شکل خانه صحیح
1: نرباز مامو در باز سر جی تم میں دیرو خوست خدای مخوش اللہ را مو چه خالی مبارکیو تا وگا
0: جی دیر مننا شکل حانا یو جہان مننا او باز دا سیر صاحب پروگرام کی شرکت ضرور کوا او دا سی خوشی خوشی خبر امیر سر شیر کوا
1: ان کی تایید مبارکی او صابر وزیر دا شکل
0: سی دا خیر مبارک دیر مننا کول کولی اوکے لفی یو جہان مننا چی پروگرام شدی کولو کو دیرا دیرا مننا بلکل شکل حان ڈومین نا کول کڑے وہ

0: सो नेक्स्ट मैसेज क्या करता है राज लाला को गोल गोल एंड बुलबुल का हिताब मिला है, मुबारक हो, लेकिन आज से तारे खान का हिताब वाजिब मुबारक शाह खेला खिताब दशा।
1: अच्छा जी,
0: तो तक हम बिल्कुल खिताब मिला शशा ए एक्सेप्ट है क्या
1: सरंगी?
0: सही सही बिल्कुल वही कहना चाहिए राज लाला, तो तक गुलगुल एंड बुलबुल का खिताब मिला है, मुबारक हो, लेकिन आज से तारे खान को खिताब होगा गुलवारीन है निया जमीन।
1: सही डेरा मनना डेरा मनना
0: सही ते मिस लिसनर माशाल्लाह माशाल्लाह तेरी शेरों दी इंटेलिजेंट ते सा
1: बिल्कुल
0: तेरी शेरों दी माशाल्लाह
1: बिल्कुल तुमरा तीज योरा जरिए जुड़ की सर
0: येरा माशाल्लाह के ना माशाल्लाह बस जमीन है कना
1: सही
0: चेपो 100 के चेदा 110 नंबर वे कशा
1: बिल्कुल सही
0: जी
1: सही खबर बिल्कुल मतलब
0: सब के 110 सरंग
1: माना ना लेकिन मतलब दासी दी कना छे سو خود ویرکل پکی کنا دا دس سی جوتی زکا پکی ویرکل چی مطلب دا تو طرف نشول گا
0: صحیح صحیح صحیح صحیح صحیح اور دے سرا بالکل شہزادی میسج کرے دا یو جہان ونا تینکیو سو وارے وارے ما چھاو وی چھے ہاں ہاں بھائی ما تا پتا وا تبو بیا خوب چی دا خالی دلے وی بھائی دیر خواند کا وی تو سے شو میں گریٹ ملکا اوکے جی تھینک یو سو ویری مچ مین مقصد دا ویجی اغا روشو او تو سے لیون دے اغا محسوس کو کنا انٹرٹین کو او دو سے علاوہ دے چھ دا اغا خندو پ مخمند روشی صرف اور صرف دا مقصد ویشا او چھ راز لالا خدای دے خیر کی چھ پ ویشا دے خوب نوی او نو وی نے کنی بیا بو تو صحیح صحیح اوکے جی ٹھیک شو ہے نا اپو وشہ منے مجھے خوب نہ چدا کلا خن وینو شا مجھے خوب اول خن وینو زکہ چے خوب موقع چے ڈیرہ کما ملے وے جی وے چا گین پاپو کی پوری